بلوچستان جي شهر ڈيرا بگٽي ۾ ضلعي چيئرمين جي گھر تي حملو جواب ڪارواي ۾ 7 دهشتگرد مارجي ويا 6 گرفتار امن فوج جو 1 رضاڪار شهيد 3 زخمي ٿيا دکي ۾ روڈ تعمير ڪندڙ ڪمپني جي ڪيمپ تي دهشتگردن جو حملو ارڻ پوري تغوا فائرنگ جي ڏيوٽ دوران 1 سيڪيورٽي گارڊ شهيد ٻيو زخمي पीटीआई जो 27 सितंबर वारो मार्च खोटियो जबल निकतो कुओ साबित थियो आहे सोएलाफदी पहिरें इल्ज़ामी सतह ते नाकाम हो हाणे सियासी सतह ते बि फेल थियो आहे सुसमा वारे वफ़ाक़ी वज़ीर तातार चयो आहे सोहेल आफरीदी पंहिंजी पार्टी तां रिट ख़तम थी वई आहे पीटीआई जो दहशतगर्द सां गठजोड़ आहे जंहिं सभु हमलनि जी मज़बत बनाए कंदी अख़्तियार वली चयो त पीटीआई खे लॉन्ग मार्च खां भॼणो ई हो त ऐलान छो कयो